0: बिल्कुल जनाब आधे टाइम में जमा आवाज हो रही है पूरा ना बाजीगुल बाजी रहते हैं बाजीगुल खाना बाजीगुल को रेप्टाबाद के रहा डबल बाजी रजिया हम प्रोग्राम हो रही नाजिया बाजी थैंक यू सो मच यो दुनिया में बिल्कुल ताज बदक शान राजे तो प्रोग्राम ही सब जोड़े गए तासुल राजू तासुल अखलास रोड़ू तासुल मीन रोड़ू तासुल मोहब्बत रोड़ू बिल्कुल राशि प्रोग्राम ही सब जोड़े शेद जड़ खबर पखुल खबर चर तक चितासु राय वार के अस्सलाम वालेकुम जी जी जनाब सुख दकम जैन पखेर अगले सुख
1: हेलो
0: जी जी کور کے خیر دے وقت ساتھ مختی رہے گی سمس روپیہ تھی اسم نشتے اسگارے دارا تو آیا جی پروگرام دے سر نہ ہو رہے دو پروگرام دے سب بارہ کرے پتہ شتر تھا خبر پا پستی خبر کے سختی خبر بن کے چا سر خبر کے تسنگ خبر کے غصہ کی خبر کے نہ پخلی پہ انداز کی خبر کے نہ طبیعت سنگ دا لینگویج دا زبان طریقہ سنگ دا
1: اخلاق
0: خبر اخلاق چل پکار دی کا نا ڈیرا مانانا ڈیرا مانانا دعا سلام بچا تھا کہ گلا نمرا تھا لگو آیا خالد عثمان امیر عثمان ٹھیک امیر عثمان ما لکھے ما گلاب ویل چکر میں نمونہ ویل نم بکما غص رکھا امیر عثمان ما سرشتا خا گلابا ڈیرا مہربانی لوے سڑی اللہ پامان جی تھینک یو سو مچ یو دنیا منا اوکے جناب ڈیٹ میں سکھ جموں گا پروگرام پچے پا پانے ہو رہی ہے